0: اپنی رائے اور اپنے تبصرے کیے ہیں۔ پھر رضا لائبریری نے 2004 ہی میں اظہر عنایتی اور غزل کے نام سے ہندی اسکرپٹ میں ایک
1: جی جی
0: خاصی
1: بہت
0: بڑی بڑی
1: کافی کتاب ہے،
0: وہ بھی تقریباً 300-400 پیجز پہ ہے چھاپی، اور وہ کتاب بھی بہت ہندی طبقے میں بھی ہمارے بہت مقبول ہوئی اور پسند کی گئی۔
1: اب کچھ بات آپ کی ذاتی زندگی کی، اظہر صاحب شاعری آپ کا شوق بھی ہے اور آپ کے دل کے بہت قریب بھی ہے، ایسے میں جو گھر کی اور ذمہ داریاں ہیں وہ کس طرح سے نبھا پائے ہیں آپ؟
0: اس معاملے میں عصم صاحب میں بہت خوش نصیب آدمی رہا، میری زندگی میں یہ عرض کروں کہ شادی سے پہلے بہت ہنگامے کی زندگی رہی، میرے گھر پہ میرے دوستوں کے ہنگامے رات کے 3-3 بجے تک اور 2:30 بجے تک محفلیں چلتی رہتی تھیں، اور صبح کو 12-12, 1-1 بجے اٹھنا ہوتا تھا۔
1: تو آپ کے وہ خاص دوست کون کون تھے، کچھ نام؟
0: میں بہت سے وہ لوگ تھے اور کم ہو گئے، بہت کم ہو گئے ان میں سے۔ اس میں خیال صاحب تھے، یہ ہوش صاحب تھے، یہ مستقل تقریباً بیٹھنے والے تھے، محمود خان صاحب تھے، اور بہت سے میرے کتنے ہی دوست تھے جو شہر کے جانے مانے لوگوں میں سے ان کا شمار ہوتا تھا۔ تو یہ سب وہاں بیٹھتے تھے، چائے اور کافی چل رہی ہے، کھانے ہو رہے ہیں۔ جب شادی میری 1995 میں ہوئی تو یہ ایک سکون کا سا ماحول ہوا، اور وہ ساری محفل ختم ہوئی اور وہ بھیڑ رخصت ہوئی وہاں گھر سے دوستوں کی، اور بیوی کا راج شروع ہوا۔ لیکن یہ میری خوش قسمتی ہے کہ میری بیوی بہت پڑھی لکھی اور بڑی سلیقے کی لیڈی ہیں، یہ انگلش لٹریچر سے ایم اے ہے،
1: شاعری سے لگاؤ ان کو ہے،
0: شاعری سے بھی لگاؤ ہے ان کو، لٹریچر سے لگاؤ ہے، اور مجھ سے بہت زیادہ محبت کرنے والی، بہت اٹیچمنٹ ہے، بڑی کوآپریٹیو ہیں۔ تو جب میں شعر کہتا ہوں تو یہ بھی ہوتا ہے اب کہ ان کو پہلے سناتا ہوں، اور وہ میرے استاد کا کام بھی کرتی ہیں۔
1: کیا بات ہے!
0: کہ ان سے میں پوچھتا ہوں کہ بھائی اب شعر کیسا ہوا، تو انہیں جب پسند آتا ہے تو وہ کہتی ہیں کہ بس بہت اچھا شعر ہو گیا، اور جب نہیں ہوا تو کہتی ہیں کہ ابھی اس میں کچھ کمی محسوس ہوتی ہے۔ تو میں پھر اس کو
1: دوبارہ لکھنے کی،
0: دوبارہ کہنے کی کوشش کرتا ہوں، پھر سناتا ہوں ان کو۔ تو اس طریقے سے انہیں ایک اچھا خاصا شاگرد مل جاتا ہے، اور مجھے ایک استاد گھر میں ملا ہوا ہے، اور میری بیوی بہت اپریشیٹ کرتی ہے اور کوآپریٹ کرتی ہے۔ تو یہ بڑا اللہ کا کرم ہے میرے اوپر کہ شاعری میں میری ابھی تک کوئی اڑچن یا کوئی رکاوٹ پیدا نہیں ہوئی ہے۔
1: اچھا، جب
0: یہ سفر بڑی تیزی سے آگے بڑھ رہا ہے، خوشگواری سے آگے بڑھ رہا ہے۔
1: آپ نے اس خوشگواری کو اپنے لفظوں میں کہنے کی کوشش کی ہے بطور شاعر؟ ضرور کی ہوگی۔
0: میں چند شعر پیش کی دیتا ہوں صاحب۔ وہ اتنا خوبصورت بھی نہیں ہے، وہ اتنا خوبصورت بھی نہیں ہے، مگر اچھا مجھے لگتا بہت ہے۔
1: کیا بات ہے!
0: وہ اتنا خوبصورت بھی نہیں ہے، مگر اچھا مجھے لگتا بہت ہے۔ ابھی ناآشنا ہے زندگی سے، ابھی ناآشنا ہے زندگی سے، مگر بچہ میرا ہنستا بہت ہے۔
1: کیا بات ہے!
0: ابھی ناآشنا ہے زندگی سے، مگر بچہ میرا ہنستا بہت ہے۔ شعر سنے کہ مٹا دینے کو نفرت ایک صدی کی، محبت کا بس ایک لمحہ بہت
1: کیا بات ہے!
0: مٹا دینے کو نفرت ایک صدی کی، محبت کا بس ایک لمحہ بہت ہے۔ تو مزے سے گزر رہی ہے صاحب، اور بس دعا کر دیں کہ آگے بھی جو رہ گئی ہے تھوڑی سی وہ بھی گزر جائے ساتھ خیر کے۔
1: ہماری دعائیں ہمیشہ آپ کے ساتھ ہیں، بہت عزت ہے آپ کی ہمارے دل میں، اور بڑا اچھا لگتا ہے جب آپ ہمارے قریب ہوتے ہیں۔ آپ نے کہا کہ محبت کا ایک لمحہ بہت ہے، وہ لمحہ کیسا ہوتا ہے جب آپ شاعری کر رہے ہوتے ہیں، کیسا ماحول آپ کو چاہیے ہوتا ہے؟
0: وہ ایسا ہوتا ہے عصم صاحب کہ ایک موڈ ہوتا ہے، اور وہ موڈ بھی گاڈ گفٹیڈ ہوتا ہے۔
1: جی،
0: کسی چیز کو دیکھنے کے بعد آپ کا ایک موڈ بنتا ہے، ایک زندگی کے کوئی واقعہ دیکھ لیں، کوئی حادثہ دیکھ لیں آپ، اس سے انسپائرڈ ہو کے، آپ کو اس سے متاثر ہونے کے بعد آپ پہ ایک موڈ طاری ہوتا ہے، اور وہ لفظوں میں اور شعر کے سانچے میں ڈھلتا چلا ہے۔ تو کبھی کبھی تو ایسا ہوتا ہے کہ مسلسل کئی غزلیں ایک ایک وقت میں ہو جاتی ہیں، اور کبھی یہ ہوتا ہے کہ بہت بہت دن کوئی شعر نہیں ہوتا، ایسا ہوتا ہے کہ بالکل ویران ہو گئے۔ پھر اس کے لیے یہ ہوتا ہے کہ پڑھنا پڑتا ہے، پڑھتے ہیں تو یہ وہ فیڈ کرنا پڑتا ہے، تو اس سے پھر آگے بڑھتے رہے۔
1: شاعروں کے بارے میں اظہر صاحب یہ کہا جاتا ہے کہ شاعری دل سے ہوتی، لیکن کبھی کبھی ہمارے کچھ فرض بھی ہیں ہمارے سماج کے لیے، ہم ان کو بھی اپنی شاعری کے ذریعے پورا کرنے کی کوشش کرتے ہیں، کچھ ایسے مدعے ہیں جو شاعری کے ذریعے اٹھانے چاہیے، اس کے بارے میں آپ کی کیا رائے ہے؟
0: بالکل صحیح ہے، اگر شاعری میں آپ کی اپنی زندگی جہاں ہوتی ہے، وہاں ہماری جس سوسائٹی میں، جس سماج میں ہم لوگ رہ رہے ہیں، अगर हम उसके पूरे इन्वायरमेंट से मुतासिर नहीं होते या उसको डिपिक्ट नहीं करते अपनी शायरी में, उसके अक्स नहीं होते, उसकी ग्लिम्सेस हमारी शायरी में नहीं आती, तो वो फिर बड़ी शायरी नहीं होती। बड़ी शायरी वही है जो अपने वक्त, अपने ज़माने और अपने गिर्द पेश के जो अपने आसपास का जो माहौल है और दुनिया में जो कुछ हो रहा है उससे पूरी खबरदारी के बाद जो शायरी आपकी आती है और जो लफ्ज़ों का जामा पहनती है वो बड़ी शायरी कहलाती है।
1: आज बहुत सारे ऐसे युवा शायर हैं जो अपनी पहचान बनाना चाहते हैं लेकिन उन्हें कोई लाइन नहीं मिलती, तो उनके लिए आपका क्या सजेशन होगा, क्या मार्गदर्शन होगा, क्या निर्देशन होगा नई पौध के लिए?
0: नई पौध के लिए मैं यही अर्ज करना चाहूंगा और यही पैगाम मेरा होगा उनके लिए कि वो ज्यादा से ज्यादा पढ़ने की कोशिश करें। स्टडी जितनी भी करेगा आदमी उसको उससे उसका दिमाग जो है वो रोशन होता चला जाता है और उसको आगे के लिए, आगे बढ़ने के लिए रोशनियाँ मिलती चली जाती हैं। तो इसमें अपने आप स्टडी करना और अपने गिर्द पेश के माहौल से बाखबर रहना ये बड़ा ज़रूरी होता। जो लोग ऐसा नहीं करते वो आगे भी नहीं बढ़ते।
1: अज़हर साहब, शायरी तो ज़िंदगी का अहम हिस्सा है ही, लेकिन कुछ और ऐसे शौक़ हैं जो आपके भीतर कहीं ना कहीं अंगड़ाई लेते हैं?
0: साहब अब जो रहते होंगे कभी किसी जमाने में, मगर अब तो बूढ़े हो गए, बस शायरी ही रह गई। असीम साहब,
1: शौक मतलब कुछ बेहतर खाने का, कुछ बेहतर गाने का, कुछ सुनने का?
0: बस इतना शौक रह गया है कि मैं कपड़े पहनने में बहुत
1: चूजी हूँ,
0: तो बहुत अच्छे कपड़े डिसेंट किस्म के पहनता हूँ। परफ्यूम का मुझे बहुत शौक है।
1: अच्छा,
0: तो फॉरेन जब जाता हूँ तो मैं वहाँ से बड़ी अच्छी अच्छी परफ्यूम सेलेक्ट कर लाता हूँ, वो खुद भी लगाता हूँ, अपनी बीवी को भी लगाता हूँ और हम दोनों महकते रहते हैं
1: और इसी महक से शायरी महक उठती है। अज़हर साहब, शायरी के सफर में बहुत सारे ऐसे पुरस्कार होंगे जो आपको प्रदान किए गए होंगे, बहुत उपलब्धियां होंगी, बहुत सारे अवार्ड्स होंगे, तो उनके बारे में थोड़ा सा जिक्र।
0: मुझे कितने ही अवार्ड मिले साहब, और पाकिस्तान से वहाँ का कराची से बल्दिया अवार्ड मुझे मिला, यहाँ जौहर अवार्ड मुझे दिया गया जो ज्ञानी जैल सिंह
1: जी
0: साहब के हाथों से, वो उस जमाने में उसके वो थे प्रेसिडेंट थे यहाँ, उनके मुबारक हाथों से मिला। और इसके अलावा भी यहाँ एकेडमीज के अवार्ड्स भी मुझे कितने ही मिले हैं, तो अल्लाह का बड़ा करम रहा।
1: इस वक्त क्या चल रहा है?
0: अब इस वक्त तो कोई अवार्ड नहीं है, अगर आपको अवार्ड दिलवा दे तो
1: आपकी शायरी अपने आप में एक अवार्ड है। अज़हर साहब, मेरा मकसद था कि लिखने में क्या चल रहा है, कुछ नए किसी प्रोजेक्ट पे काम कर रहे हो?
0: अब मैं आपको एक ताज़ा गज़ल के कुछ शेर पेश किए देता हूँ, मुलाज़े कर ले। अंदाज मेरे सर ही का पत्तों में नहीं था, अंदाज मेरे सर ही का पत्तों में नहीं था, पत्थर तो हवाओं के भी हाथों में
1: था। क्या बात है।
0: अंदाज मेरे सर का ही पत्तों में नहीं था, पत्थर तो हवाओं के भी हाथों में नहीं था। शेर सुने के एक चीख भी उभरी नहीं खामोश फजा में, एक चीख भी उभरी नहीं खामोश फजा में, शायद कोई जलते हुए खेमों में नहीं था।
1: क्या बात है, बहुत खूब।
0: एक चीख भी उभरी नहीं खामोश फजा में, शायद कोई जलते हुए खेमों में नहीं था। चंद शेर मैं और आपको सुना दूं, मुलाहिज़ा करें कि ये जो हमारे यहाँ बारूद के ढेर लगाए जा रहे हैं, तो दुनिया पूरी बारूद के ढेर पे बैठी हुई है। इस सिलसिले में एक शेर सुन लें कि काश बारूद के ये ढेर लगाने वाले, काश बारूद के ये ढेर लगाने वाले, जमा फूल इतने जो कर लें तो ये दुनिया महके।
1: क्या बात है।
0: काश बारूद के ये ढेर लगाने वाले, जमा फूल इतने जो कर लें तो ये दुनिया महके। तो ये दुनिया तो मोहब्बतों से चलती है और इसी पे इसकी बुनियाद है, इंसानियत पे और मोहब्बत ही पे बुनियाद।
1: आपकी शायरी यूं ही महक बिखराती रहे पूरी दुनिया में, हम यही दुआ करेंगे। आपका रूटीन रह गया जानना कि सुबह कैसे होती है और शाम कैसे होती है, रात कितने बजे?
0: अब तो ये होता है साहब के मुशायरों में नहीं होते हैं, मुशायरों में जब होता हूँ तो उसमें तो रात मुशायरों में गुजर जाती है
1: जी, जी।
0: और यहाँ जब घर पे होते हैं तो तकरीबन 11 साढ़े 11 बजे तक तो टीवी वगैरह देखने के बाद और दोस्तों से मिलने के बाद सोने का मौका मिलता है, तो सुबह अब उठ जाते हैं। अब ये अच्छा। नहीं होता कि सूरज अगर ना हो, एक जमाने में एक शेर कहा था कि सूरज अगर ना हो तो जगाता नहीं कोई, तो अब ऐसा नहीं है, अब सूरज निकलता हुआ देखते हैं, अर्ली राइजर्स में अब शुमार होने लगा।
1: अच्छा साहब, आपने वक्त निकाला हमारे लिए, हम शुक्रगुजार हैं आपके, बहुत बहुत धन्यवाद। श्रोताओं, ये थी जिंदगी के आईने में कार्यक्रम की आज की कड़ी। अगले अंक में फिर हमारे साथ होगी एक
2: और शख्सियत। तब तक के लिए असीम को आज्ञा दीजिए, नमस्कार।